तो एकायुको हो तो अरोको हो तो एकायुको हो तो अरोको हो तो लौकितो हो तो परमेन्द्र महाराज स परम रचिनी